یہ دس اندرے میں قابوج کر لینا ہے، پنج وشیاں دا تے نام و نشان مٹ گیا ہے، واسنا کرودھ لوبھ موہ اہنکار انہاں دا نام و نشان ہی مٹ گیا ہے، یہ تے رہے ہی نہیں۔ ستر دو بھرے امرت سر بکھ کو مار کڑا، شریر آیوروید کی پدھتی کے مطابق 72 موٹیاں ناڑا نے، 72 جنہ خون وڈے روپ دے گردش کرتا ہے اور اس تو چھوٹیاں چھوٹیاں تنتواں تے نساں ملتا ہے، لیکن مول روپ دے وڈیاں ناڑا اے 72 نے۔ بھگت جی کہہ رہے نے اے 72 ناڑا انہاں وچ خون گردش نہیں کر رہا، امرت گردش کر رہا ہے۔ میرا خون خون نہیں رہا، امرت ہو گیا ہے، اور جد خون امرت ہو گیا ہے تو بول امرتمئی ہو گئے۔ امرت بانی گھٹتے اچروں آتم کو سمجھاؤ، جے خون امرت ہو گیا ہے تو درشٹی امرتمئی ہو جاندی ہے، بول امرتمئی ہو جاندے نے، روم روم دے چوں امرتیاں ترنگا نکل دیاں نے۔ اسنو شاعر مشرق ڈاکٹر محمد اقبال نے بڑے عالمانہ ڈھنگ نال انج بیان کیتا ہے، ایک پھول گر چاہے تو گلستان بن جائے، ان بوند گر چاہے تو طوفان بن جائے، ایک پھول گر چاہے تو گلستان بن جائے، ایک بوند گر چاہے تو طوفان بن جائے، ایک خون کے قطرے میں وہ تاثیر ہے، ایک قوم کی تواریخ کا عنوان بن جائے۔ ایک بوند خون دی، ایک قطرہ خون دا، جے کدرے اس دے صحیح ڈھنگ دا اچھال آ گیا ہے، سمچی قوم دی تواریخ دا اتہاس دا سرلیک بن جاندا ہے، سرمور بن جاندا ہے، کھیڈ دے خون دی ہے۔ پربھو چنتن دے نال جو پویتر ترنگا من نو اندولت کردیاں نے، اور من دا اہی ویک شریر نو پربھاوت کردا ہے، خون پربھاوت ہوندا ہے، پاون ہو جاندا ہے خون، پویتر ہو جاندا ہے خون۔ کہاوتاں تے خون دے سمبندھ وچ کئی نے، اس دا تے خون خون نہیں پانی ہو گیا، اس دا تے خون خون نہیں ٹھنڈا ہو گیا، اس دے خون وچ کوئی گرماش نہیں، اس دے خون وچ کوئی لالی نہیں، پانی ہو گیا۔ ایک کہاوتاں بالکل صحیح ہیں، بالکل عمر دے ودیاں اگر پریم ودے دیا ودے تو سمجھنا چاہیے ہے جیون لابھ دی طرف جا رہا ہے، نفع ہو رہا ہے۔ پر عمر دے ودیاں اگر کرودھ ودا جا رہا ہے، کرودھ ودا جا رہا ہے تو جیون گھاٹے جا رہا ہے، زندگی اجائی جا رہی ہے۔ اکثر ایسا دیکھن وچ آیا ہے عمر دے ودیاں کرودھ ہی ودا ہے، کیوں روز روز نویاں نویاں خواہشاں نویاں اچھاں، ہر نواں دن کسے نویں اچھا نو پیدا کردا ہے، پرانیاں خواہشاں پوریاں نہیں ہوئیاں، نویاں پیدا ہو رہی ہیں۔ خواہشاں دا اے جماؤ، اچھاواں دا اے اکٹھ سنسار دے پرتی گلیاں نال بھر دیندا ہے، شکویاں نال بھر دیندا ہے، میری اے خواہش نہیں پوری ہوئی
शायद इसका कारण फलां है फलां है फलां है। और इस तरह अधूरियां कामनावां अधूरियां इच्छावां क्रोध नूं वधांदियां ने, स्वभाव दे चिड़चिड़ापन आ जांदा है, उठदे आ बैठदे आ चलदे आ चिड़चिड़ापन। और यही चिड़चिड़ापन एक क्रोध सारे परिवार का दुश्मन बन बैठता है और सारा परिवार इस तो नफरत करन लग पैंदा है। कोई कोल बैठ के राजी नहीं, कोई गल कल के राजी नहीं, पर ये अधूरियां कामनावां करके क्रोधित। काश प्रभु दा सिमरन होंदा ते प्रभु दा सिमरन एक महान गुण रखता है, गलत ख्वाहिशां सारियां खत्म कर देंदा है और चंगियां पूरियां कर देंदा है, या रजा देच राजी रहने की बिरती बना देंदा है। हर वक्त मनुख शुकराने नाल भरिया रहिंदा है, धनवाद नाल भरिया रहिंदा है। अगर गिले ते शिकवे वधदे जाण तो फिर क्रोध वधदा रहिंदा है वधदा रहिंदा है। धनवाद ते प्रार्थना दा भाव, बार बार शुकराना क्रोध नूं शांत करदा है, सिर्फ शांति नहीं करदा खत्म कर देंदा है। इस वास्ते विनम्र मनुख हर वक्त धनवाद नाल भरे होया है और हर एक दे प्रति धनवाद नाल भरे होया है। ओ परमात्मा दा धनवाद करदा है, परमात्मा दी कृत दा धनवाद करदा है। हे प्रभु सूरज बन के मैनू चानना दे रहे हैं, हवा बन के तू मैनू प्राण दे रहे हैं, धरती बन के तू मैनू टिकाणा दे रहे हैं। शांतमई हर वक्त ते हर एक दे प्रति धनवाद नाल भरे होया है, क्रोधी हर वक्त ते हर एक दे प्रति गिलियां नाल भरे होया है, गिलियां नाल भरे होया है। हर वक्त धनवाद नाल भरे रहना, प्रार्थना नाल भरे रहना, शुकराने नाल भरे रहना, ऐसी अवस्था मनुख नूं भगवान दा रूप बना दिंदी है। हर वक्त गिलियां नाल भरे रहना, शिकवियां नाल भरे रहना, क्रोध नाल भरे रहना मनुख नूं शैतान दा रूप बना के रख दिंदी है। इस वास्ते क्रोधी नूं शैतान कहिंदे ने, शांतमई नूं भगवान कहिंदे ने। आया ते मनुख भगवान होण लई है, पर क्रोध करके शैतान बन जाता है। हर वक्त धनवाद करन लई बड़ी भारी सियाणप चाहीदी है। थोड़ा सोच, तू छोटा सी मासूम बालक सी, परमात्मा मां बन के तेरा मददगार बने है, पिता बन के तेरा सहायक बने है, एक गोद दे चुके तेनू खिडांदी रही, एक कंधे दे उपर चुक के तेनू लड़ांदा रहा। देखते सही ए मां ए पिता किते भगवान ते नहीं, मात पिता सुत बंधप भाई, नानक होवा पार ब्रह्म सहाई। सतगुरां दी बाणी, हे प्रभु हे पार ब्रह्म, तू मां बन के मददगार बने है, तू पिता बन के सहायक बने है, शुक्र तेरा शुक्र तेरा। आज बुढ़ा हो गया है, बिरध हो गया है, पुत्र पानी दा गिलास ले आया है, पोतरा थाली देच रोटी लेके आ गया है। बिरद भाया ऊपर साक सैन, मुख अपयायो बैठ को देन। बिरद हो गए हैं, साक संगबंदी
तेरे मुंह च ग्राइयां दे रहे हैं, तेरे हद्दे सब कुछ पकड़ा रहे ने। हे प्रभु इतो ही है, मात पिता सुत बंधप भाई, हुन सुत बनके पुत बनके पोतरा बनके तू मेरा मददगार बने हुए है। जद मैं छोटा सी तू मां बाप बनके मेरा मददगार बनया, जद मैं बुढ़ा हो गया कमजोर हो गया पुत्र बनके जवान पोतरा बनके तू मेरा मददगार होया। जरा सोचते सही, ये सोचनी निर्माण बना देगी, ये सोचनी धनवाद नाल भर देगी, ये सोचनी प्रार्थना नाल भर देगी। ऐसी हालत दे च मनुख भगवान दा रूप हो जांदा है। पर गिले ने शिकवे ने मां ते गिले प्यो ते गिले पुत्र ते गिले पोतरियां ते गिले पड़ोसियां ते गिले शहर वासियां ते गिले सारे संसार ते गिले फिर रब ते गिरे। इतना प्रबल क्रोध शैतान दा रूप हो गया। क्रोधी भूल के भी नहीं सोचदा शायद मेरा ही कसूर है। और शांतमई मनुख कदी अपने संताप लिए दूजे नु दोषी ठहरांदा ही नहीं। वो ते साफ कह देंदा है मुझ अवगुण सहनाई दोष, मेरा ही दोष है, मेरा ही कसूर है। ऐसी सोचनी निर्माण बना देंदी है दूजियां दा कसूर है, दूजियां दी ज्यादती है। ऐसा क्रोध नाल भर देंदी है। और क्रोध दी अगन जिथे बल रही है उथे हरी बनस्पति किथे, उथे फुल किथे, उथे फल किथे। असी वेखदे हां बहुत लू चल रही है, धुप पै रही है, भयंकर गर्मी है, फुल मुरझा जांदे ने, नहीं खिड़दे, फुलां दे बूटे पैदा भी नहीं आउंदे। पर बर्फ पै रही है, कक्कर पै रहे हैं, पानी जम रहे ने, सीत लहर चल रही है, कोमल फुलां दे बूटे नहीं पैदा आउंदे, फुल नहीं खिड़दे। फुल उदों खिड़दे ने ना बहुती ठंड होवे ना बहुती गर्मी होवे। उस मौसम नू कहंदे ने मौसमे बहार, बसंत बहार, मौसमे बहार। फुल खिड़दे ने बहार दे, इतनी गर्मी है खिड़े लई मददगार हो रही है, ऐसी ठंड है खिड़े लई सहायक हो रही है। कक्कर ते बर्फ दी तरह जमया होया मनुख ठंडा कायर आंदा है, बुजदिल आंदा है। उस सच दे पक्ष दे च नहीं खड़ा हो सकदा, सच बोल नहीं सकदा, शहादत दे नहीं सकदा सच दी। पर बहुत गर्म मनुख जालम हुंदा है, दुष्ट हुंदा है, हर एक नूं पैरां दे थले लिताड़दा है, कुचलदा है। तो जिथे खून विच बहुत गर्मी है जीवन विच खेड़ा नहीं आउंदा, जिथे बहुत ठंडक है उत्थे भी खेड़ा नहीं आउंदा। जैसे कि असी बाहर देखते हां जद बाहर जमीन ते लू चल रही है, धुप अग वरसा रही है, फुल नहीं खिड़दे। पर बाहर सीत लहर चल रही है, बर्फ पै रही है, फुल नहीं खिड़दे। महान संत कवि और धन गुरु गोविंद सिंह जी महाराज दे हजूरी कवि भाई साहब भाई नंदलाल इस दृश्य नूं अपने कीमती शब्दां विच बड़े सोहने ढंग नाल बयान करदे ने। असी बहुत गर्म जोनां दे चलंगे हां, शेर है, चीता है, बगयाड़ है, बाज है, इल है, कौवे ने,
इस तरह दी बहुत गर्म जूनिया दे चो लंगे हैं, गर्म बनस्पति दे चो, गर्म सुबह दे पंछी, गर्म सुबह दे चो पाए, फिर ऐसे हैं चो भी लंगे हैं, बहुत ठंडे, बहुत ठंडे, लोमड़ी है, गिद्दड़ है, रेशम दे कीड़े ने, और इस तरह कुछ होर मासूम पंछी ने, बहुत ठंडे, बहुत ठंडे, कोई भी चावे हमला कर देवे, बहुत गर्म, बहुत गर्म, हर एक ते हमला करना और हर वक्त हमला करना, इस तरह दिया जूना दे चो लंघ चुके हैं। भाई साहब कहंदे ने हुण ते मनुखा जन्म दी बहार आई है, ए मानुष तन, ए मनुखी जिंदगी, ए ते बहार है, ते जद बहार है तो फिर मनुख जिवें बहार दे च फुल खिड़दे ने, तू भी खिड़ जा, तू मुरझा ना, तू कुमला ना, तू खिड़। बड़े सुंदर बोलने हैं, बाहोश बाश

नौकरी तोड़ देती। धन गुरु तेग बहादुर साहब जी महादानी महादानी। जो कमजोर दे पख दे खड़ा हो जाए ते कुर्बान हो जाए, सूरवीरता बहादुरी बड़ी बहादुरी। तो क्षत्री नाल धर्म चलता है, उदा ते सुभाव परमात्मा वर्गा हुंदा है। वो तो दीन का पख लेंदा है, गरीब का पख लेंदा है। परमात्मा नू गरीब निवाज आख्या गया है, दीना दी रक्षा करने वाला आख्या गया है। तो ये स्वभाव जिस मनुख दे अंदर पैदा हो जाता है वो तो परमात्मा वर्गा है, वो तो ईश्वर वर्गा है। तो खत्री दे नाल धर्म चलता है। शूदर ए वरण अपने आप विच खास वरण है। इस वरण दा मनुख, इस स्वभाव दा मनुख बोझल भारी सेवा करके अध्यात्मक खुशी मानदा है। किसे दे कपड़े धो के, किसे नू पानी पिला के, किसे थके हुए दी मुठी चापी करके, झूठे भांडे मान के, धर्म सथलों दे तप्पड़ झाड़ के, बुहारी दे के, या धर्म मंदरां नू बनाण विच टोकरी चुकनी, पत्थर चुकने, इट्टा चुकनियां, ये भारी खुशी प्राप्त करता है भारी भरकम सेवा करके, बोझल सेवा करके। सफाई करनी है किसी दे घर दी, रस्ते दी, साफ करने ने किसी दे कपड़े, किसी नू इशनान कराना है, किसी मरीज दी तीमारदारी करनी है, किसी दे कपड़े धोने ने, भारी सेवा करनी है, भरकम सेवा करनी है। और इस सेवा विच उनु रूहानी खुशी मिले, इस सेवा करके इस तरह जुड़े जिमें कोई ब्रह्म दा चिंतन करन वाला ब्राह्मण जुड़दा है, जिमें कोई कमजोर दी बां पकड़न वाला खत्री प्रभु नाल जुड़दा है। इस तरह ही भारी सेवा करके, बोझल सेवा करके अध्यात्म खुशी मानन वाला प्रभु नाल जुड़दा है, शूदर कहलांदा है। तो शूदर दे नाल धर्म चलदा है। इस तरह दी बोझल सेवा करन वाले मनुखां नू शायद ब्रह्म दा चिंतन रूहानी खुशी नहीं देंदा, ते चिंतन करना उनां दे वस दी गल भी नहीं, इतनी शक्ति भी नहीं। खून दे चितना उछाल उबाल ए भी नहीं कि कमजोर दी खातर लड़े, उदे पक्ष दे खड़ा होए, पर हर एक दी सेवा कर सकदा है। धर्म मंदरां दी सेवा कर सकदा है, धार्मिक मनुखां दी सेवा कर सकदा है, मरीजां दी सेवा कर सकदा है, और बड़ी बोझल सेवा कर सकदा है, भारी सेवा कर सकदा है। इस तरह दे शूदर दे नाल उस दी सेवा दे सितके उहदे नाल परमात्मा चलदा है, ईश्वर चलदा है। शूदर कोल परमात्मा बैठता है, शूदर दे नाल परमात्मा चलदा है, शूदर दे अंग संग होंदा है परमात्मा। तो शूदर दे नाल धर्म चलदा है, खत्री दे नाल धर्म चलदा है, ब्राह्मण दे नाल धर्म चलदा है। ऐसा केड़ा वर्ण है जिस बारे धन गुरु नानक देव जी महाराज फरमान कर रहे ने, श्रेष्ठ सब एक वर्ण होई धर्म की गत रही। सारी सृष्टि इक्को वर्ण दी हो गई है, इक्को वर्ण विच आ गई है, धर्म नहीं चल रहा। अजोकी मनुखता दे नाल राजनीति चल रही है, कारोबार चल रहा है, परिवार चल रहा है, समाज चल रहा है, धर्म नहीं चल रहा। बाकी तो सब कुछ चल रहा है मनुख नाल, लेकिन धर्म नहीं चल रहा। तो खत्म हो गए ब्राह्मण कोई टामा टामा, खत्म हो गए खत्री कोई विरला।
ختم ہو گئے شودر کوئی ایک قد بھر گئی پرتھوی ویشانال ویش ساری سرشٹی ویش ہو گئی ویش کیول سودے بازی جاند ہے ویش ہر وقت بازار دے چے او جد بازار دے چے تو بازار دے چے پر او جد مندر دے چے تاں وی بازار دے چے جد او پروار دے چے بیٹھا ہے تاں وی بازار دے چے پر جد او گردوارے بیٹھا ہے تاں وی بازار دے چے ویش ویچنا ہے ویچنا ہے ویچنا ہے چھوٹا موٹا سازو سامان یا وڈا سازو سامان ویچ کے جو اپنی اپجیوکا چلاندے نے یہ ویش نہیں اتے کرت ہے اتے دھندا ہے ویش بیچنی ہے اپنی عزت اگر مل ملے ویچنا ہے اپنا ایمان اگر پورا مل ملے پوری قیمت ملے بیچنا ہے دیش بیچنی ہے قوم اگر پورا مل ملے جو بیچن دی سوچدا رہندا ہے وہ ویش ہے اور جو بیچ دین دی سفل ہو جاندا ہے وہ سفل ویش ہے ویش دے نال دھرم چلدا نہیں کیونکہ ویش تے دھرم نو بھی بیچتا ہے ہوس کے بندے وفا کو بیچ دیتے ہیں خدا کے گھر کی کیا کہیے خدا کو بیچ دیتے ہیں ٹھیک ہے شاعر دا تخیل خدا تے ویش دے ہاتھ وچ نہیں آئے گا پر جے کدرے آ جائے تے ویش نے خدا دی بھی بولی لانی ہے اس نو بھی بیچنا ہے ویش لوبھی ہوندا ہے لوبھی پاپی ہوندا ہے ویش لوبھی ہوندا ہے لوبھی پنیت نہیں ہوندا ویش لوبھی ہوندا ہے لوبھی سب کچھ بیچنا چاہندا ہے بدلے وچ دوگنا تگنا لینا چاہندا ہے مل ملے قوم بیچنی ہے عزت بیچنی ہے عصمت بیچنی ہے ایمان بیچنا ہے دھرم بیچنا ہے سب کچھ بیچنا ہے ویش شبد تے اردو فارسی دا ہے بازار وچ بیٹھ کے جڑی استری اپنی عصمت بیچ دی ہے او دے لئی شبد ہے ویشیا ویشیا صرف عصمت بیچ دی ہے اور واقعی عصمت بک گئی تو سب کچھ بیچ جاندا ہے کوئی سب کچھ بیچ کے اپنی عصمت بیچ دیندا ہے کوئی اپنی عصمت بیچ کے سب کچھ بیچ دیندی ہے اس نو میں پھر دہراواں کوئی سب کچھ بیچ کے اپنی عصمت بیچ دیندا ہے کوئی عصمت بیچ کے اپنا سب کچھ بیچ دیندی ہے ویش ویشیا دوہیں نکٹنے ایک کوئی سنگاسن تے بیٹھنے کلا بیچنی ہے گیان بیچنا ہے دھرم بیچنا ہے ایمان بیچنا ہے کتھا بیچنی ہے کیرتن بیچنا ہے سما لنگ گیا جب نظرانے ہیں پیٹ ہوندے سن پیٹا ہوندی سی نہیں مل چاہیدا ہے تے جد مل چاہیدا ہے تو گیان بک گیا جد مل چاہیدا ہے تو کیرتن بک گیا جد مل چاہیدا ہے تو کتھا بک گئی جد مل چاہیدا ہے تو دھرم بک گیا سیوا بک گئی ایمان بک گیا مل چاہیدا ہے اور جس نو وڈا مل چاہیدا ہے بیچ دے گا عزت بیچ دے گا عصمت بیچ دے گا شرافت بیچ دے گا اپنا وشواس سب کچھ بیچے گا ویش نال
धर्म नहीं चलता। श्रेष्ठ सब एक वर्ण होई, धर्म की गत रही। अफसोस नाल धन गुरु नानक देव जी महाराज कह रहे ने, सारी सृष्टि इंज कह लो बहु गिणती वैश हो गई है, धर्म व्यापक पद्धर ते नहीं चल रहा। ओया किसी एक कद मनुख नाल चल रहा है, हजारां च लखां च कोई एक कद, तो ये कोई बहुत गिणती नहीं। सारा संसार लोभी हो गया है, लोभी धार्मिक नहीं हो सकता, लोभी पुनीत नहीं हो सकता, लोभी पापी हो सकता है, पुनीत नहीं हो सकता, दानी पुनीत हो सकता है, लोभी पुनीत नहीं हो सकता। लोभी ते पापी है, दानी पुनीत है, लोभी पापी है। तो पाप व्यापक हो गया, पाप छा गया, पाप ग्रासी पृथ्वी, धौल खड़ा धर हेठ पुकारा। जब पापियां नाल धरती भर जाती है, भाव लोभियां नाल भर जाती है, तो एक दफा ते जमीन दे जर्रे भी पुकार उठते ने, हे प्रभु रहमत कर, बख्शिश कर, पापी ही पापी, पापी ही पापी। सब कुछ बेचण लई तैयार ने, और सब कुछ खरीदण दे खरीदार भी मौजूद ने। बाजार बन गया सारा संसार, बाजार बन गए मंदिर, बाजार बन गए धर्मस्थल, बाजार बन गए तीरथ। सनातन मत दा सिरमौर तीरथ बनारस शिवा ने वसाई सी, एक महान योगी ने, एक महान तपीश्वर ने। तपीश्वर पैदा होवन, संत पैदा होवन, जोगी पैदा होवन, ध्यानी पैदा होवन, ज्ञानी पैदा होवन, ये नगरी वसाई। पर इस नगरी रिच लोभी आ गए, लोभी जिथे कठे हो जान, लोभी लंपट आंदा है, ठग आंदा है। लोभी दे अंदर अनेकां लहरां चल दियां ने लैण दियां, लिहाजा लोभी हर पासे लंपट पड़ा फैलांदा है। तदी ते मेरे पातशाह ने कहा, हे लोभा लंपट संग सिर मोरे, अनकलैरी कलोलते। लोभी स्वयं भ्रष्ट होंदा है, सब कुछ नु भ्रष्ट करके रख देंदा है। लोभी तीर्थां नु मंदिरां नु बाजार बना के रख देंदा है, और बाजार विच ते ठगी चलदी है। बाजार ते ठगी दा चोली दामन दा जो है साथ है। ये लोभ इस दे कारण करके जीव पता नहीं कितनी थावां ते भरमदा है, भटकदा है, और उसका मन डोलदा है, और हर जगह नू भ्रष्ट करदा है। हर वक्त लैण दी बिरती, लैण दी बिरती, लैण दी बिरती। लोभी दे नाल हर वक्त बाजार चलदा है, बाजार विच मनुख कुछ लैण लई जांदा है। लेकिन लोभी नू ऐसा बाजार चाहिदा है, लैणा ते सब कुछ है, और सब दे कोलो लेना है, बदले दिच देना कुछ भी नहीं, ऐसा बाजार चाहिदा है। इस तरह दा बाजार लोभी हर वक्त अपनी कल्पना दी दुनिया दिच बनाई रखता है। लिहाजा लोभी दे नाल ही बाजार जांदा है। लोभी जिथे बैठा है उथे ही बाजार है, चाहे वह हरी मंदिर बैठा है, चाहे गुरुद्वारे बैठा है, चाहे खाना है काबा देच बैठा है, चाहे चर्च देच बैठा है। लोभी तां बाजार देच बैठा है, वो किधरे मंदिर देच नहीं बैठा, वो किधरे गुरुद्वारे नहीं बैठा, किधरे चर्च ते मस्जिद देच नहीं बैठा। लोभी जिथे भी बैठा है बाजार देच बैठा है। लोभी जिधर चलता है बाजार नाल चलता है, लोभी जिधर चलता है ठगियां उस दे नाल ही जो है चलदियां ने।
फिर सतगुरु देव जी महाराज इस पावन पवित्र श्लोक दे इंज फरमान करदे ने, नच मित्रं

0: 하루 하루 하래.
1: 뭐는 그디냐? 보내 아들 뭘 검소리냐 대충? 바르벌 검소리 아흥가리 아흥 매하 매하 매하 진네 지르탁 이 매랜디에 이 아흥 바오 랜다 उतने चिर तक ही जन्म ते मरण चलता रहता है, चलता रहता है। ये जन्म ते मरण दा मूल है, ये जन्म ते मरण दा कारण है। धन गुरु नानक देव जी महाराज दा फरमान, हमें एहा जात है, हमें कर्म कमाए, हमें एही बंधना फिर जो नहीं पाए। हमें दा स्वभाव है, मनुख जितने भी कर्म करता है अहंकार आशत, चाहे वो कर्म धार्मिक ने, चाहे वो कर्म सामाजिक ने, चाहे वो कर्म राजनैतिक ने, अहं मूल है। अहं मिश्रित हो जाता है हर कर्म विच, और वो कर्म जो अहं आश्रित है जन्म दा कारण बनता है, जन्म मरण दा कारण बनता है, और वो अहं दा बंधन फिर जन्म फिर मरण फिर जन्म फिर मरण, इस तरह अहं जन्म ते मरण दी बहुत ही लंबी यात्रा विच पा देता है, बहुत लंबे गेड़ दे चुका जाता है। धन गुरु अर्जन देव जी महाराज फरमान कर रहे हैं, हे जन्म मरण मूलं अहंकारं पापात्मा, हे पाप आत्मा अहंकार, तू जन्म ते मरण दा मूल है। वख वख जीवां देच अपने अपने दोष पाए जाते हैं। जैसे असी वेखदे हां हाथी विच काम रोग प्रधान है, और पतंगे विच दृष्ट रोग, मच्छी विच रसना दा रोग, और इसे तरीके नाल भौरे विच नासका दा रोग। हमें रोग मानुख को दीना, काम रोग मैं गल बस कीना, दृष्ट रोग पच मुए पतंगा, नाद रोग खप गहे कुरंगा, हिरन्नो नाद दा कन्ना दा रोग। जो जो दिसे सो सो रोगी, रोग रहत मेरा सतगुरु जोगी। ए रोग बंधन दा कारण बनदे ने, ए रोग दुख दा कारण बनदे ने, और मनुख दे सारे दुखां दा मूल कारण अहं अहंकार। अहंकार किधरे अस्थूल रूप धारण करता है, किधरे सूक्ष्म रूप, किधरे पदार्थां दा अहंकार, किधरे धार्मिक कर्म जो परमात्मा दे प्रति कीते गए ने उसका अहंकार, किधरे इस जीवन दा अहंकार, किधरे उस परम जीवन दी प्राप्ति दे जो साधन ने उना दा अहंकार। मूल रूप विच ए अस्थूल अहंकार धन आश्रित हुंदा है, जोवन जवानी स्वप्न दे आधार ते खड़ा हुंदा है, और शक्ति सता ताकत इस दे आधार ते खड़ा हुंदा है। जोवन धन प्रभ ताकै मद में, اہنس رہے دیوانہ دن رات پاگل دی طرح گھوم رہا ہے جو بندی مستی وچ دھن دی مستی وچ اور ستا دی مستی وچ دھن جیب دے چوے یا من دی سوچنی دے چوے جوبن ونت ہوے یا جوبن دی چاہ من دے چوے ستا دھاری ہوے یا ستا دا چنتن اندر چلدا ہوے دوہاں حالتاں پاگل ہو جاندا ہے ستا پاگل کر دیندی ہے ستا دا چنتن بھی پگلا دیندا ہے جوبن پاگل پندی سیما تک لے جاندا ہے پر جوبن دا چنتن بھی پاگلوں والی حالت بنائی رکھتا ہے اسی طریقے نال دھن دھن جیب دے ہے دھن گھر دے ہے یا دھن سوچاں دے ہے وچاراں دے ہے منکھ تے پاگل ہوے گا اس دا بہت وڈا پاگل پن دھن آشرت ہے جوبن آشرت ہے اور ستا آشرت ہے تدی پادشاہ فرمان کر رہے نے جوبن دھن پربتا کے مد میں اہنس رہے دیوانا دن رات پاگل ہویا پھردا ہے اسے وچ اہنکاری اپنے آپ نو مہان سمجھدا ہے دوسرے نو تجھ سمجھدا ہے آپس کو دی رگ کر مانے اورن کو لگ مات منسا باچا کرمنا میں دیکھے دوزک جات ہر ایک نو چھوٹا سمجھدا ہے چاہے اگلا مہان ہوئے چاہے سوئم تچھ ہوئے اپنے آپ نو مہان سمجھدا ہے اچھا سمجھدا ہے سب تو اچھا سمجھدا ہے ایرانی صوفی سنت حافظ فرمان کر دینے در محفلے کے خورشید اندر شمار ذرہ است جس دی محفل دے خورشید اے سورج ایک ذرہ ہے ایک نکا جیا ریت دا ذرہ ہے در محفلے کے خورشید اندر شمار ذرہ است خود را بزرگ دیدم شرط ادب نواشد اس محفل دے تو اپنے آپ نو آکھے میں وڈا میں وڈا میں مہانا جتھے سورج بھی ایک نکے جیاں ذرے ورگا ہے اس دی بھی کوئی اوقات نہیں پر منک دی بھل منک دا اگیان اور جتنا پربل اگیانی ہوئے گا اتنا اہنکاری ہوئے گا ایک اردو دا مہان شاعر اس نو ایک ہور ڈھنگ نال وی بیان کر دینے علم کے جہول سے بہتر ہے جہول کا علم میں نے یہ درس پایا اپنی بصیرت سے گیان دی مورکھتا دے نالوں بہتر ہے مورکھتا دا گیان علم دی جہالت نالوں چنگا ہے جہالت دا علم اگر تھوڑا بہت کچھ سمجھے ہے عالم ہویا ہے ودوان ہویا ہے اور کئی گنا اس تو ود اہنکار نال بھر گیا ہے تو اہنکار اس گل دا ثبوت ہے جو علم ہے وہ عمل دے چ نہیں اور اے اہنکار مورکھتا تے کھڑا ہے علم کے جہول سے بہتر ہے جہول کا علم گیان دی مورکھتا دے نالوں بہتر ہے مورکھتا دا گیان اہنکار اگیان تے کھڑا ہوندا ہے گیانی بھی اگیانی سمجھو اگر अहंकारी है। भगत शर्मौर श्री रविदास जी महाराज बड़ा सुंदर फरमान कर रहे हैं,
0: हम बड़े कव कुलीन हम पंडित, हम जोगी सन्यासी

ਇੱਕ ਓਅੰਕਾਰ ਸਤਨਾਮ ਕਰਤਾ ਪੁਰਖ ਨਿਰਭਉ ਨਿਰਵੈਰ ਅਕਾਲ ਮੂਰਤ ਅਜੂਨੀ ਸੈਭੰ ਗੁਰਪ੍ਰਸਾਦ ਕਲ ਕਲ ਵਾਲੀ ਕਾਮ ਮਦ ਮਨਵਾ ਪੀਵਣ ਹਾਰ ਕ੍ਰੋਧ ਕਟੋਰੀ ਮੋਹ ਭਰੀ ਪਿਲਾਵਾ ਅਹੰਕਾਰ ਮਜਲਸ ਕੂੜੇ ਲੱਭਦੀ ਪੀਪੀ ਹੋਏ ਖੁਆਰ। ਇਸ ਯੁੱਗ ਦੇ ਮਾਲਕ ਕਲਯੁਗ ਦੇ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਧੰਨ ਧੰਨ ਸਾਹਿਬ ਸ੍ਰੀ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਵਕਤ ਦੀ ਰੂਪ ਰੇਖਾ ਖਿੱਚਦਾ ਹੋਇਆ ਇਹ ਮਹਾਂਵਾਕ, ਇਹ ਮਹਾਂਸੰਦੇਸ਼, ਇਹ ਮਹਾਨ ਉਪਦੇਸ਼ ਮਨੁੱਖ ਦੇ ਦਿਲ ਦਿਮਾਗ ਦੇ ਉੱਤੇ ਜਦ ਵੀ ਪ੍ਰਭਾਵ ਪੈਂਦਾ ਹੈ, ਮਾਹੌਲ ਦਾ, ਵਾਤਾਵਰਣ ਦਾ, ਸਮੇਂ ਦਾ, ਮੌਸਮ ਦਾ, ਸਰੀਰ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਮੌਸਮ ਤੋਂ, ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਬੈਰੂਨੀ ਮਾਹੌਲ ਤੋਂ। ਇੱਕ ਘਰ ਦੇ ਕੋਈ ਮਨੁੱਖ ਚਲਾਣਾ ਕਰ ਗਿਆ, ਲਾਸ਼ ਪਈ ਹੈ, ਚਾਰੋਂ ਪਾਸੇ ਰੁਦਨ ਹੋ ਰਿਹਾ ਹੈ, ਪਰ ਕੋਈ ਖੁਸ਼ਖਰਮ ਮਨੁੱਖ, ਖੁਸ਼ ਤਬੀਅਤ ਮਨੁੱਖ ਕਿਸੇ ਕਾਰਨਵਸ਼ ਅਗਰ ਉਸ ਘਰ ਦੇ ਪ੍ਰਵੇਸ਼ ਕਰੇ, ਆਪਣੇ ਹਾਸੇ ਨੂੰ ਪ੍ਰਗਟ ਨਹੀਂ ਕਰ ਸਕੇਗਾ, ਉਸ ਦੀਆਂ ਵੀ ਅੱਖਾਂ ਛਲਕ ਉੱਠਣਗੀਆਂ। ਉਹ ਜੋ ਬਹੁਤੇ ਮਨੁੱਖ ਅੱਖਾਂ ਛਲਕਾ ਰਹੇ ਨੇ, ਹੰਝੂ ਵਗ ਰਹੇ ਨੇ, ਇਹਨਾਂ ਬਾਹਰ ਦੇ ਹੰਝੂਆਂ ਦਾ ਇਤਨਾ ਪ੍ਰਭਾਵ ਹੈ, ਇੱਥੇ ਮਨੁੱਖ ਹੱਸ ਨਹੀਂ ਸਕੇਗਾ। ਇੱਕ ਵਿਆਹ ਸ਼ਾਦੀ ਦਾ ਘਰਾਨਾ ਹੈ, ਸਿਹਰੇ ਸਜਾਏ ਜਾ ਰਹੇ ਨੇ, ਮੰਗਲ ਗੀਤ ਗਾਏ ਜਾ ਰਹੇ ਨੇ, ਮੰਗਲ ਧੁਨੀਆਂ ਵੱਜ ਰਹੀਆਂ ਨੇ, ਸੁੰਦਰ ਵਸਤਰਾਂ ਨਾਲ ਬਰਾਤੀ ਸਜੇ ਹੋਏ ਨੇ, ਸੁੰਦਰ ਪਕਵਾਨ ਨਾਲ ਚਾਰੋਂ ਪਾਸੇ ਦਾ ਵਾਤਾਵਰਣ ਸੁਗੰਧਿਤ ਹੈ, ਮਹਿਕ ਡੁੱਲ ਰਹੀ ਹੈ। ਐਸੇ ਮਾਹੌਲ ਵਿੱਚ ਅਗਰ ਕੋਈ ਗਮਗੀਨ ਮਨੁੱਖ ਆਪਣੀ ਅੱਖਾਂ ਤੋਂ ਹੰਝੂ ਕੱਢਣਾ ਚਾਹੇ, ਨਹੀਂ ਕੱਢ ਸਕੇਗਾ। ਵਾਤਾਵਰਣ ਨੇ ਪ੍ਰੇਰਨਾ ਹੈ, ਮਾਹੌਲ ਨੇ ਅਸਰ ਪਾਉਣਾ ਹੈ, ਮੌਸਮ ਦਾ ਅਸਰ ਤਨ ਤੇ ਪੈਂਦਾ ਹੈ। ਸੀਤ ਲਹਿਰ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ, ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨ ਤਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ, ਮੌਸਮੇ ਖਿਜ਼ਾਂ ਹੈ ਜਾਂ ਮੌਸਮੇ ਬਹਾਰ ਹੈ, ਸਰੀਰ ਲਾਜ਼ਮੀ ਅੰਦੋਲਤ ਹੁੰਦਾ ਹੈ, ਲਾਜ਼ਮੀ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਖੁਸ਼ੀ ਦਾ ਘਰਾਨਾ ਹੈ ਜਾਂ ਮੌਤ ਦਾ ਘਰ ਹੈ, ਬਾਜ਼ਾਰ ਹੈ ਜਾਂ ਸ਼ਮਸ਼ਾਨ ਘਾਟ ਹੈ, ਮਨੁੱਖ ਦਾ ਮਨ ਇਸ ਸਾਰੇ ਮਾਹੌਲ ਤੋਂ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਕੁਸੰਗਤ ਹੈ, ਸਤਸੰਗਤ ਹੈ, ਹੋ ਹੀ ਨਹੀਂ ਸਕਦਾ ਕਿ ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਨਾ ਹੋਵੇ। ਜੈਸੇ ਅਸਹਿ ਸਰਦੀ ਹੋਵੇ, ਬਹੁਤ ਸੀਤ ਲਹਿਰ ਹੋਵੇ, ਤਾਂ ਉਸ ਤੋਂ ਬਚਣ ਦਾ ਅਸੀਂ ਉਪਰਾਲਾ ਕਰਦੇ ਹਾਂ। ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ, ਗਰਮੀ ਸੀਮਾ ਤੋਂ ਅਗਾਂਹ ਟੱਪ ਗਈ ਹੈ, ਅਸੀਂ ਸਰੀਰ ਨੂੰ ਸੁਰੱਖਿਅਤ ਰੱਖਣ ਲਈ ਉਪਰਾਲੇ ਕਰਦੇ ਹਾਂ, ਉਦਮ ਕਰਦੇ ਹਾਂ। ਇਸ ਤਰ੍ਹਾਂ ਹੀ ਆਦਿ ਕਾਲ ਤੋਂ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਕਹਿੰਦੇ ਰਹੇ ਨੇ, ਜਿੱਥੇ ਮਨ ਤੇ ਬੁਰਾ ਪ੍ਰਭਾਵ ਪਵੇ, ਜਿੱਥੇ ਮਨ ਢੈਂਦੀ ਕਲਾ ਚਲਾ ਜਾਵੇ, ਉਸ ਮਾਹੌਲ ਦੇ ਪ੍ਰਭਾਵ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਕਰੋ। ਤਾਂ ਕੁਸੰਗਤ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਹੈ ਸਤਸੰਗ। ਅਪਵਿੱਤਰ ਮਾਹੌਲ ਤੋਂ ਬਚਣ ਦਾ ਇੱਕੋ ਇੱਕ ਵਸੀਲਾ ਹੈ ਪਵਿੱਤਰ ਵਾਤਾਵਰਣ
पवित्र माहौल। पर धन गुरु नानक देव जी महाराज कहिंदे ने ऐसा होवे कि पवित्र थां कोई लभे ही ना, ते चारों पासे ही अपवित्रता होवे। ऐसे दौर दे मनुख अपने मन नूं किस तरह बचावे। इकबाल ने भी कह दिता है, दरम्याने कारे दरिया तख्ता बदम करदा अमी, बाज नी गोयन के दामन तरमकुन होशियार बास। तू लकड़ दे तख्ते नाल मैनू रस्या नाल बन दिता और दरिया दे सुट दिता। उपरों कह रहे हैं, डुबना भिजी ना गिला ना होवे तो मैं किस तरह बचावा, अपने आप नू किस तरह बचावा। ये जो माहौल है, ये जो युग है, ये जो बाहर दी हालत है, इसनू साडे देश दे ऋषि मुनिया ने नाम दिता है कल युग। ते कल युग नू गुरु नानक कहिंदे ने कलाली। ते कलाली तो मुराद आउंदा है शराब बना के बेचण वाला, जो स्वयं बनांदा है बेचदा है कलाल। पुराना शब्द साडे देश दे शराब बना के वेचण वालिया नू कलाल कहिंदा है, कलाल। महाराज कहिंदे ने यह युग कलाल है, ये युग ही कलाल है, ये कल युग ही कलाल है। अगर ये कलाल है तो फिर यह केड़ी शराब बनांदा है और केड़ी शराब बेचदा है। धन गुरु नानक देव जी महाराज ने जो शब्द उच्चारण किया है, इसका सिरलेख इंज है, सलोक मरदाना महला पहला। महले पहले तो मुराद है गुरु नानक देव जी महाराज का यह वाक है, पहले पातशाह का है। सलोक मरदाना पर यह शब्द मरदाने के प्रति उच्चारण किया है, जो गुरु नानक देव जी महाराज का साथी सी। देखण नूं ते विचारिए सेवक से शिष्य से, पर गुरु नानक भाई साहब करके बुलांदे सन, भाई मरदाना। भरा दा रिश्ता बड़ा गूढ़ा रिश्ता हुंदा है, और जो गुरु दा भरा है, गुरु नानक दा भरा है, भाईचारा बन गया गुरु नाल, इत्थे बहुत वड्डी पदवी प्राप्त हो गई। तो सिख जगत देच भाई साहब एक धार्मिक पदवी है, गुरु नाल भाईचारा हो गया। हुण भाईचारा गुरु नानक नाल है, हुण भाईचारा गुरु गोबिंद सिंह जी दे नाल है, हुण भाईचारा गुरु अर्जन देव जी महाराज दे नाल है। इस भाईचारे नू बड़े सन्मान नाल सिख जगत दे आदकाल तो देखिया जा रहा है, और अज भी असी चोटी दे धार्मिक मनुख नू भाई साहब करके बुलांदे हां। मरदाने नू सतगुर भाई साहब करके बुलांदे ने। जद भाईचारा है, इतनी नेड़ता है, तो नेड़ता दे कोई राज नहीं आंदे। कहिंदे ने मनुख उत्थे छुपा के रखना चाहुंदा है, चादर पर्दा पाना चाहुंदा है, जिथे कुछ ओपरापण है। छुपाना ही इस गल दा सबूत है, जो कुछ भी सामने है सब बेगाना है, सब ओपरा है। हर मनुख अपने अपने पर्दे चुके फिरदा है, और हर मनुख बुरके देच है। किधरे किधरे ये अपना बुरका उतारदा है, जब देखदा है अपना है, ये अपना घर है, ये अपने ने, इन्हां नूं मेरी असलियत दा पता, और मेरे नंगेज दा भी पता है, की ढकना इत्थे की ढकना। लेकिन आम बेगानिया तो मनुख नूं पर्दा करना पैंदा है। पर्दा इस गल दा सबूत है, बुरका इस गल दा सबूत है, कुछ सामने ओपरा है, बेगाना है। भैण भरा दे सामने बुरका नहीं करदी, मां पुत दे सामने बुरका नहीं करदी, अपना है, इह ते अपना है। अगर मनुख कुछ छुपाण दी कोशिश कर रहा है, तो इसका छुपाणा ही इस गल का सबूत है, सामने ओपरा है,
سامنے کوئی بیگانہ ہے، اپنے دے سامنے تے منک سب کچھ اگھاڑ کے رکھ دیندا ہے، خدا جی کردا ہے اپنا سینہ بھی چیر کے ایدے اگوں رکھ دے۔ لیکن بیگانے دے پرتی تے بڑا ساودھان ہوندا ہے، کدھرے اس دیاں نظراں میرے سینے تک نہ پہنچن، یہ کدھرے میرے اندر جھات نہ مارے۔ تو جتھے بھائی چارہ بن جائے اتھے سب کچھ کھول کے رکھ دیتا جاندا ہے، اور جتھے پردہ پانا پئے دو گلاں ہو سکدیاں نے، یا تے سامنے سارے بیگانے نے اوپرے نے، اور جس تے پردہ پایا جا رہا ہے کوئی چنگا بھی نہیں ہوئے گا۔ ہمیشہ زخماں تے پٹی بننے دی لوڑ پیندی ہے، ہمیشہ شریر دا داغی تھاں چھپانا پیندا ہے، ہمیشہ شریر دے اپنگ حصے نوں ہی ڈھکنا پیندا ہے، چھپانا پیندا ہے، دوسرے توں لکانا پیندا ہے۔ جو کچھ بھی لکانا چاہندے ہاں، چھپانا چاہندے ہاں، اتنی گلتے سپشٹ ہے ٹھیک نہیں ہوئے گا۔ گندگی نو ڈھکن دی لوڑ ہے، بشٹا نو ڈھکن دی لوڑ ہے، پھلاں دے تے چادر پان دی کوئی لوڑ نہیں۔ نگنتا نردوشتا دا ثبوت ہے، نردوش ہے، نگن ہے، نگن ہے، نردوش ہے، گناہگار ہے، ڈھکیا ہویا ہے، اور ڈھکیا ہونا اس گل دا ثبوت ہے گناہگار ہے۔ گناہ نو ڈھکنا پیندا ہے۔ ایک معصوم بچے دا جنم ہویا ہے، ننگا ہے، پر اس دی نگنتا دے ننگیج پنا نہیں ہے، اس دا ننگا شریر لوب دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر واشنا دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر کام دی پردرشنی نہیں کر رہا، جدکہ کئیاں دے ڈھکے ہوئے شریر بھی پردرشنی کر دینا۔ گندگی تے چدر پائی ہے، چدر دے چوں بھی بدبو باہر آ گئی ہے، چدر دے چوں بھی گند باہر آ گئی ہے۔ تو اے دور، اے سماں، اس نو گرو نانک دیو جی مہاراج کہندے نے کلال، اور اے شبد اچارن کر رہے نے مردانے دے پرتی، مردانے دے سامنے اس یگ دی نگنتا سدگر پیش کر رہے نے، حالانکہ یگ نے اپنے آپ نو ڈھکیا ہے، بہت ڈھکیا ہے، بڑا ڈھکیا ہے۔ ایک زمانہ تے ایسا بھی سڑے دیش دے لنگیا ہے کہ اسی دھارمک پرشاں دیاں مورتیاں بھی نگن بنائیاں، دھارمک مندراں دے وچ بھی نگن مورتیاں بنائیاں، اور بڑے بڑے سادھواں دے ٹولے بھی چلے، نانگے سادھو، ننگے سادھو۔ سادھو ہون دی پہچان ننگا ہے، ایہدے کول ڈھکن واسطے کچھ بھی نہیں، ڈھکن واسطے کچھ نہیں۔ اس دا یہ مطلب نہیں کہ ایہدے کول کپڑے نہیں نے، نہیں، ایسی کوئی گندگی اس دے کول نہیں جس نوں اے ڈھکے۔ پھل ننگے ہی ٹھیک رہندے نے، پر جیسے جیسے منک دے چھدر ودے گئے، زخم ودے گئے، پٹیاں بھی ودیاں گئیاں، اور جد سارا ہی شریر زخمی ہو گیا تو سارا شریر پٹیاں نال بھر گیا، کپڑے نہیں پہنے ہوئے، زخماں دتے پٹیاں بنی ہوئیاں نے۔ حقیقت اے ہے، ہما تن داغ دار شدم، پمبا کجا کجا نے ہم۔ یہ صوفی سنت کہندا ہے، روم روم زخمی ہے، کتھے کتھے میں پمبا رکھا تے پٹی بننا، تے جی میں پٹیاں اتنیاں بنا روم روم دیتے، تے پٹیاں تے میرا لباس بن جان گیا، پٹیاں میرا پہراوا بن جان گیا۔ گناہ نو ڈھکن لئی جو کپڑے پہنے، وہ کپڑے لباس بن گئے، وہ کپڑے فیشن بن گئے، وہ کپڑے سماج دا انگ بن گئے۔ ورنہ گرو نانک دیو جی مہاراج کہندے نے، اے احساس پشواں چ نہیں پیدا ہویا، وسماد نانگے پھرے جنت۔ مہاراج کہندے نے میں تے وسماد ہو جانا، پشو ننگے ہی گھوم رہے نے، انہاں دی نگنتا لوب دی پردرشنی نہیں کردی، انہاں دی نگنتا ہنکار دی پردرشنی نہیں کردی، انہاں دی نگنتا واشنا دی پردرشنی نہیں کردی۔ منکھتا دے آد کال دے
मनुख जद निर्दोष सी इतना ही निर्दोष जैसे कि पशु ते पक्षी ने कपड़िया दी लोड़ नहीं सी। दोष वद्दे गए कपड़े वद्दे गए सहजे सहजे समाज दा हिस्सा बन गए कपड़े। जो कपड़े पहन रहे है भले मानस है निर्दोष है हुन नंगा दोषी कहलाण लग पे। इस वास्ते दोषी मनुख नूं असीं कह देने आ बड़ा नंगा मनुख है इह ते बड़ा नंगा है। कमाल दी गल एक दौर ऐसा लंघिया इह ते बहुत गुनाहगार है सब कुछ ढक के रखे है ढकिया होया है। परिभाषा बदल गई इह ते बहुत नंगा है इह ते बहुत नंगा है। वक्त दा तकाजा समय दा प्रभाव। तो इह शब्द धन गुरु नानक देव जी महाराज ने मर्दाने दे प्रति उच्चारण कीता है। कल कलवाली काम मद मनुवा पेवन हार। एक कल आम पर चलता है शराबो कबाब। कबाब नाल शराब जुड़ गई शराब नाल कबाब जुड़ गया। ऐसा क्यों शराब और हलवा इंज नहीं कहंदे शराब और मिठाई ऐसा नहीं कहंदे शराब और रोटी ऐसा नहीं कहंदे शराब और अंब ऐसा नहीं कहंदे शराब और कबाब। लगदा है कुछ जरूर चोली दामन दा साथ है। अगर साथ ना होंदा तो इस तरह भी कहा जा सकदे शराब और दुध शराब और दही शराब और घी ऐसा नहीं कहंदे जबकि सारिया चीजा खाण वाली हैं। शराब और कबाब कबाब नो शराब चाहिए शराबी नो कबाब चाहिए। इन्हां दोहां दा चोली दामन दा साथ है। और धन गुरु नानक देव जी महाराज ऐसे रैवरी पुरुष ने शराब दी गल कर रहे ने कबाब दी गल कर रहे ने। खाना है कबाब जरूर खा पर जिस तरह दा ढंग मैं तेनू बनाण दा दसदा कबाब ओ खा। शराब पीनी है जरूर पी पर जेडी मैं बनाण दा ढंग तेनू दसदा ओ पी। बन शराबी बन कबाबी ऐसा शराबी ऐसा कबाबी कि परमात्मा भी तेनू सीने नाल लाण ते मजबूर हो जाए। किसे वक्त सतसंग नूं मैं खाना कहा जांदा सी अज ते खेड ही कुछ होर हो गई सिलसिला कुछ होर हो गया। धन गुरु नानक देव जी महाराज कहंदे ने ए युग कलाल है। अगर ए कलाल है तो इसदे कुल शराब केड़ी है। कल कल वाली काम मद इसदे कुल काम दी शराब है। तुम कहियत हो जगत गुरु स्वामी हम कहियत कल युग के कामी। धन भगत रविदास जी महाराज हे प्रभु तू जगत दा स्वामी असी इस युग दे कामी तो तालमेल किस तरह बैठे। एक दौर ऐसा भी लंघिया हर पासे धर्म दी प्रदर्शनी सी धर्म दी नुमाइश सी। बाहरों भी डुल डुल के धर्म पैंदा सी गल दे च माल आए हत्थां च माल आए घर दे च माला लटकियां हुईयां ने ग्रंथ पए ने तमाम धार्मिक साजो समान नाल घर सजे हुए ने। और घर दे च भी जाके ऐसा पता चलदा सी जैसे मंदिर है धर्मशाल है। दौर बदलिया घर विच बार बन गई घर विच बोतलां आ गई घर विच वैश्याले बन गए। हैरानगी दी गल पहले घर मंदिर सन घर धर्मशाल सन हुण ते बहुते धर्मशाले भी किसे हद तक मैखाने ही ने भ्रष्टाचार दे अड्डे ने दुराचार दे अड्डे ने
دور بدلے ہے سمیں دا پرباو مہاراج کہندے کلال ہے اے یگ اور اے بنا رہے ہے کام دی شراب زیادہ چرچا اسے دی ہے زیادہ یہی دیکھیا جا رہا ہے ٹی وی تے اخباراں وچ اشتہاراں وچ طرح طرح دے میگزین طرح طرح دے گندے ناول جنسیات نال بھریاں یا کہانیاں ہر پاسوں اجاگر کام دی پردرشنی کام دی نمائش آخر منخ کل جو کچھ ہوئے گا اسے دی پردرشنی کرے گا آخر منخ کل جو کچھ ہے وہی بار پرگٹ کرے گا کامی کام جیون دی ایک وقتی لوڑ ہو سکتا ہے کام جیون نہیں ہو سکتا لوڑ کتئی جیون نہیں ہوندی اسنو جس آلمانہ ڈھنگ نال دھن گرو ارجن دیو جی مہاراج نے بیان کیتا ہے آپ دے سامنے رکھا پنکج فاتے پنک محمد گنتھیا انگ سنگ ارجھائے بسرتے سمفیا پنکج پنک کہندے نے چکڑ نو پنکج پنک دے چو جمیا چکڑ دے چو پیدا ہویا پنکج پنک نے جنم دیتا ہے چکڑ نے جنم دیتا ہے پنکج تو چکڑ کس نو جنم دیندا ہے چکڑ ایک چوٹی دے پھل نو جنم دیندا ہے جس نو کمل کہندے نے جس نو سورب کہندے نے جس نو کنج کہندے نے جنو پدم کہندے نے جنو سارنگ کہندے نے جس نو بارج کہندے نے دھارم گرنتھاں دے وچ غالباً اس دے 18 نام نے اور یہ دھرم دا پرتیک ہے اگر کوئی دھارمک منوکھ ہے تو کہہ دیتا جاندہ ہے تے کمل دی طرح بھارت دے مندران دے گمبد کمل نے بودھ بھکشو جد سویرے سویرے بھکشا لئی چل دے نے حد دے کمل دی پنکھڑی لے کے تاکہ احساس رہے وچر رہے ہیں بازار دے گلیاں دے کمل دی طرح رہنا ہے ڈبنا بھی نہیں بھیجنا بھی نہیں مہاراج کہنے پنکج فاتے پنک جو پنک تو جمیا سی چکڑ تو جمیا سی مہاراج کہنے چکڑی چی پھس کے رہ گیا پنکج فاتے پنک پنکج پنک دے چ پھس کے رہ گیا کدی ایسا ہوندا ہے سروور دا پانی سکن لگ پیندا ہے تے باہر دے جل جھرنے جو اس وچ آ رہے سن وہ اورد ہو جاندے نے رک جاندے نے پانی نیواں ہون لگ پیندا ہے اور اتنا نیواں کہ چکر دکھائی دین لگ پیندا ہے اور وہ کمل جو بہت اوپر اٹھایا ہویا سی چکر دے نیڑے چلا گیا پانی دے آسرے تھے بہت اچھا اٹھیا سی بہت اچھا اٹھیا سی نیواں چلا گیا تھلے چلا گیا لیکن اچانک زور دی بارش ہو گئی چاروں پاسیں دا جل جھرنا جھرنیاں دا روپ دھارن کر سروور دی طرف آیا اور سروور بڑی تیزی نال بھرن لگ پیا جتنی تیزی نال پانی اچھا ہو رہا ہے اتنی تیزی نال کمل اٹھ نہ سکیا جتنی گتی نال پانی اوپر اٹھ رہا ہے یہ گتی کمل اپنی بنا نہ سکیا ہویا کہ پانی اوپر چلا گیا کمل تھلے چلا گیا چکڑ تو جمیا پھر چکڑ دے پھس گیا

शराब दे पीण वाला है मनुख दा ए मन। तन भावें सारियां दे पानी पीण वाले हवन, मन ते सारियां दे शराब पीण वाले। तन भावें दुध पीण वाले हवन, मन ते सारियां दे शराबी ने। एक गल वखरी है, दिस पैंदा है ए मुंह नाल दुध पी रहा है, मन नाल शराब पी रहा है। मुंह नाल भोजन छक रहा है पर मन नाल ते शराब ही पी रहा है। शराबी काम दी शराब, शराब दा काम की है बेहोश करना। काम वासना एक ऐसी बेहोशी है जिस विच मनुख नू अपना नाम धाम कुछ भी चेते नहीं रहिंदा। कहिंदे जन्म दा कारण भी बेहोशी है, मरण दा साधन भी बेहोशी है। बेहोशी च जमदा है, बेहोशी च मरदा है। बेहोशी दे च मरण दी क्रिया चल रही है और बेहोशी दे च ही जन्म दी क्रिया चल रही है। बेहोशी हावी है, जब काम दे च होश हो गया है तो फिर मरण दे च भी होश होवेगा, और जिसका मरण दे च होश हो गया है ना फिर जन्म ना फिर मरण, फिर तो अगम्मी दुनिया दा वासी हो जांदा है। बहुत वड्डे अपराध करने अवन तो कई दफा मनुख अपने आप नू थोड़ा बेहोश करदा है, शराब पींदा है। ते जे काम दी शराब दा नशा मनुख दे मन नू हर वक्त चढ़िया होवे तो इस दीआं अखां ते हर वक्त मैलियां रहणगीआं, इसका तन ते हर वक्त मैला रहेगा। तो धन गुरु नानक देव जी महाराज कहिंदे ने क्रोध कटोरी, क्रोध दा एक कटोरा है, प्याला है, मोह भरी, मुंह दे च क्रोध भरया है, मुंह कटोरा बनया होया है। एदे च की है, काम दी शराब और क्रोध कटोरा बनया है, क्योंकि क्रोध ते मुंह दे राही ज्यादा प्रगट आउंदा है। भावें क्रोध अखां च भी प्रगट आउंदा है, भावें क्रोध हत्थां च भी प्रगट आउंदा है, भावें क्रोध चेहरे ते भी प्रगट आउंदा है, पर क्रोध दी अस्थूल क्रिया बहुती जबान तो प्रगट आउंदी है। और जब जबान चों क्रोध निकलन लग पवे तो जबान सख्त आउंदी है। कहिंदे ने जबान दी सख्ती परमात्मा नू पसंद नहीं। खुदा को न मंजूर थी सख्ती जुबान में, इसीलिए ना हड्डी रखी जुबान में। जबान दे च उसने हड्डी नहीं रखी, सख्ती नहीं चाहिदी जबान दे च। और जो जबान दे च सख्ती ले आया है, समझ लो जबान दे च हड्डी आ गई है, इदे हलक दे च हड्डी आ गई है, इसकी जबान सख्त हो गई है। घरेलू बहुते कलेश जबान दी सख्ती तो पैदा होंदे ने। बहुत सारे संघर्ष ते लड़ाइयां दा कारण मनुख दी अखां नहीं ने, मनुख दे कन नहीं ने, मनुख दी नासका नहीं है, मनुख दे हाथ पैर भी नहीं, मनुख दी जबान है। अगर कल कलेश दा मूल केंद्र लभांगे किस कारण करके होया है तो जबान ही मिलेगी। क्रोध कटोरी मोह भरी पिलावा अहंकार, पिलावा कौन है, साकी कौन है, अहंकार पेश करने वाला अहंकार, मैं हां। जितना अहंकारी मनुख होवेगा उतना क्रोधी होवेगा, जितना अहंकारी मनुख होवेगा उतना ही कामी होवेगा। ताई ये दोवां दा कट्ठा जिक्र किया मेरे पातशाह दी बाणी ने, काम क्रोध काया को गाले, ज्यों कंचन सोहागा डाले। जिवें सोने नूं सोहागा डाल के रख देंदा है, काम ते क्रोध मनुख दी काया नूं गाल के रख देंदा है। काया दे बहुत सारे क्रोध, काया दे बहुत सारे रोगां दा मूल कारण असीम क्रोध असीम काम। अगर काम सीमा दे च है ते क्रोध खत्म हो गया है, इस मनुख दी काया कंचन वर्गी हो सकती है। कंचन वर्गी काया, जे प्रसाद अरोग कंचन दे ही लिव लावो।
اس رام سنے ہی سونا کی سونا ہوئے گا کایا ہی سونا ہے کایا ہی کنچن ہے پر کایا نو کنچن بنانا کسے کسے نو آندا ہے کایا نو لوہا بنا کے اور زنگال لا دینا اس سب نو آندا ہے اور گرو نانک نے اس دا بڑا ذکر کیتا کل کل والی کام مد منوا پیون ہار کرودھ کٹوری مو بھری پلاوا اہنکار مجلس بھی چاہی دیئے شراب کلی کے میں پیئے کوئی محفل کوئی ساتھی یہی کارن ہے شرابی ساتھی لب دینا ساتھ لب دینا تو مجلس واسطوک کیڑی ہے مہاراج کہندے نے مجلس کوڑے لب دی پی پی ہوئے خوار جھوٹے لوب دی محفل جھوٹ کیوں کہہ دیتا لوبھی جھوٹا ہی ہوندا ہے جھوٹ کیوں کہہ دیتا جیون سیما وچ ہے لوب اسیم ہے کتنا جیوے گا سو سال چلو ڈیڑھ سو سال تک جی رہے گا جیون دی سیما ہے منک دے لوب دی سیما نہیں ہے اج تک کسی بھی پیمانے نال منک دا لوب ناپیا نہیں گیا یہ گل وکھری ہے ہمالیہ دی بلندی ناپ لئی گئی ہے پرشانت مہا ساگر دی گہرائی ناپ لئی گئی ہے سورج چند تاریاں دی بلندی ناپ لئی گئی ہے یہ لوب کتھے ختم ہوندا ہے سیما اجے بھی پکڑ چ نہیں آئی کتھے ختم ہوئے گا کتھے گل مکے گی یہ سیس کھٹے لکھ کو اٹھ دھاوے ترپت نہ آوے مایا پاچھے پاوے کہندے نے ایک راجے نے ایک بھکشو نو بودھ بھکشو نو بینتی کی تھی بڑا آنند دکھائی دیندا ہے تھوڑے کول بڑا سرور بڑا رس ساڈی چولی چ بھی پاؤ یہ بھکشو کہن لگا اچھا میں کل جد تھوڑے دوار تے بھکشا منگن آواں گا تو کچھ بھکشا میں تھوڑی چولی چ بھی پا دیاں گا تسی پدارتھ میرے پاتر وچ پانا پرماتما دی کچھ گلاں میں تھوڑے پاتر وچ پاؤن دی کوشش کراں گا اور اکثر سنت تے سنساری پدارت تے پرماتما دا وٹا سٹا کردے ہی رہے نے وہ پدارت چولی چ پا دیندے رہے نے وہ پرماتما دی گل سنا دیندا رہے آد کال تو ایسا چلدا رہے راجہ خوش ہویا اور کہن لگا اے بھکشو پھر کل سب تو پہلے ساڈے گھر ہی آنا اتھے ہی آنا اسی بھکشا لے کے کھڑے ہوں گے اکثر بودھ بھکشوں بھکشا دین لئی بھکشا داتے باہر کھڑے ہوں دینے اور دین دینے جتھے جتھے بودھ دھرم ہے اے درش بودھ دیکھن مل دینے راجہ بھکشا لے کے پکے ہوئے پکوان طرح طرح دے باہر لے کے کھڑا ہے بھکشو پاتر لے آیا اور آکھیا راجن پاؤ وہ کھیر پائی راجے نے تھلے ڈل گئی بھکشو نے کیا ہور پدارت پاؤ راجے نے سوچیا شاید کوئی کراماتی گل ہوئے پاتر آپے ٹھیک ہو جائے تو پھر حلوہ پایا پوڑیاں پائیاں تھلے ڈگ گئیاں اور پدارت پاؤ طرح طرح دے بنے ہوئے اور پکوان اس پاتر دے پائے پکوان تھلے بکھر دے گئے گر دے گئے بھکشو دا پاتر اگے ہے راجہ کہندا ہے اے بھکشو تسی بھکشا منگن تے آ گئے اور راج دوار تے آئے پر کم سے کم اپنا بھکشا پاتر تے ویکھ لیندے ہیں یہ تے ٹوٹیا ہویا ہے یہ دا تھلے پیندا ہی نہیں ہے راجن پھر میں یہی گل تینوں آکھاں تو رب دی گل میں تھو سننا چاہنا ہے پرماتما دا گیان میں تھو لینا چاہنا ہے
तेनू अपना छलनी मन नहीं दिखाई देंदा। तेरे दिते हुए पदार्थ मेरे पात्र तो डुल गए, मेरा दिता होया परमात्मा दा ज्ञान भी तेरे पात्र तो डुल जाएगा। पहले अपना पात्र ठीक कर, भिक्षा मिल जाएगी। पहले अपना मन ठीक कर, भगवान मिल जाएगा। मजलस कूड़े लब दी, पी पी होए खुआर। इस शराब नू पी पी के दुनिया खुआर हो रही है और अपना जीवन अजाई गवा रही है, लेकिन शराब नाल कबाब जुड़े हुए है। और अक्सर जद शराब दी गल चले, शराबो कबाब, कबाब दी गल चले, शराबो कबाब, कबाबो शराब, शराब कबाब खांदे हो। हालांकि एक पीण वाला है, एक खाण वाला है, पर शराब नाल कबाब जुड़ गया। धन गुरु नानक देव जी महाराज कहिंदे ने कबाब खाने ने, तो जिस ढंग नाल मैं तेनू जबा करन नू दसदा, बकरे नू इस ढंग नाल जबा कर। और जब तू उस छुरे नाल जबा करेगा और मेरे दसे ढंग दे मुताबिक करेगा, तो जब उस बकरे च खून निकल जाएगा, जान निकल जाएगी, वो जड़ा मांस होवेगा जे किधरे तू खा लवे, कदी जिंदगी तेन भुखी नहीं लगेगी। हर वक्त रजिया रहेगा, हर वक्त त्रिपत रहेगा। तो जे हुण पुछिए बाबा किड़ा छुराया हो, गुरु नानक दे बोल बड़े कीमती है। सच की काती सच सबसार, छुरा होवे सच दा। सच नू छुरा क्यों कह दिता? सच ऐसा छुरा है कि दो धारा खंडा है और दो नौका खंडा है। सच बोलांगे दूजे नू भी चुभदा है, अपने नू भी चुभदा है। ये दूजे नू भी घायल करेगा, अपने नू भी करेगा। इस वास्ते सच बोलना कठिन है, कठिन है। ये दूजे नू चुभेगा पर अपने नू भी चुभेगा, और जद चुभेगा कटेगा तो छुरे दा एक कम है। जद किसे दी गर्दन कटे, किसे दे अंग नू कटे, किसे नू चुभे, तो खून ते निकलेगा। अगर सच दे छुरे नाल जबा करिए और सच दा छुरा ए चुभे दो दारा, तो झूठ ते निकलेगा। झूठ दा ही खून मनुख दे अंदर है, खून नहीं है, झूठ है मनुख दे अंदर। बाहर दे छुरे नाल शरीर चो खून निकलदा है, सच दे छुरे नाल कोई जबा होवे अंदरों झूठ निकलदा है। सच की काती सच सब सार, घाड़ तिसकी अपर अपार। ये जो सच दा छुरा है, इदा लोहा सच है। इसकी जो धारा है, घाड़त है, वो भी सच है। किसका कुठा होवे सेख, लहू लब निकथा वेख। अगर इस छुरे नाल जे किधरे कुठा करें, दो तरीके ने, कुठा झटका। एक झटके नाल गर्दन अलग की थी, झटका। आहिस्ता आहिस्ता रेत के गर्दन अलग की थी, इनू कुठा कहंदे ने, कोहना आहिस्ता आहिस्ता। जे तू इस ढंग नाल आहिस्ता आहिस्ता कोवे, सच नू सहजे उचारण करना पैंदा है। और सच की है परमात्मा दा नाम, ये पहले जबान ते आवे तो जबान दे चों हड्डी निकलेगी, जबान दे चों सख्ती निकलेगी। ये हो नहीं सकदा, जिस जबान ते राम है उस जबान दे सख्ती होए, जिस जबान ते वाहेगुरु है उस जबान ते क्रोध होवे, ये हो ही नहीं सकदा। जहर इस गल दा सबूत है, अजे जबान ने अमृत दा रस नहीं माणिया। सख्ती इस गल दा सबूत है,
یہ زبان زبان نہیں رہ گئی، کیونکہ زبان دے ہڈی نہیں آتی، زبان دے سختی نہیں آتی، زبان دے ہڈی آ گئی ہے، یہ ماس دا ٹکڑا تے بن کے رہ گئی، زبان نہیں ہے۔ تس کا کٹھا ہووے سیک، لہو لب نکھتھا ویک، پرماتما دے نام نو چھوڑا کہہ دیتا ہے گرو نانک نے، ایسا چھوڑا ہے کو کے رکھ دے گا، چھوڑے نے کونا ہے تو نکلے گا کی، نکلے گا کام، نکلے گا لوب۔ ایک کسائی چھوڑا پھیرتا ہے بکرے تھے، نکلتا ہے خون۔ بعد آندرا اوجری کڈ کے پرے سٹتا ہے، پر سچ دے چھوڑے نال جد کسے دا من زبا ہوندا ہے، لوب نکل جاندا ہے، واشنا نکل جاندی ہے، شدھ ماس رہ جاندا ہے، شدھ من رہ جاندا ہے، اسے نو کہندے نے من شدھ ہو گیا، من پاون ہو گیا۔ سچ کی کاتھی سچ سب سار، گاڑت تس کی اپر اپار، تس کا کٹھا ہووے سیک، لہو لب نکھتا ویک۔ اے شیخ جی، اس چھرے دا کدرے تو زبا کیتا ہویا ماس کھا لویں، پرماتما نے قبول کر لینا ہے، ایشور نے قبول کر لینا ہے، کھا ماس ضرور کھا، پی شراب ضرور پی، پر کیڑی شراب؟ دھن گرو نانک دیو جی مہاراج دی زندگی دے نال بول جڑے ہوئے نے، نام خماری نانکا چڑی رہے دن رات، نام دی شراب پی، تو نام شراب ہے، ہاں نام ایک ایسی شراب ہے، اور ایسا سرور تاری ہو جاندہ ہے، سارے دکھ مٹ جاندے نے، سارے وکار نکل جاندے نے۔ باہر دی شراب جتنے جتنے گھٹ اندر جائے گی، وہ شراب ہی اندر نہیں جا رہی، وکار بھی اندر جا رہے ہیں۔ شرابی کامی ہوے گا، شرابی کرودی ہوے گا، شرابی بھوگی ہوے گا، سارا انرتھ شراب نال جڑ گیا۔ بیشتر ملکاں دے شراب پانی دی طرح پیتی جا رہی ہے، دوراچار عام ہو گیا، یا انج کہہ لو دوراچار دے بازار، بازار ہی دوراچار دا روپ دھارن کر گئے۔ بکدیاں سن جنساں کسے وقت بازار دچ، کپڑا بکدا سی، سونا چاندی بکدا سی، پھل پھل بکدے سن، پر اے بازار اج معمولی رہ گئے نے۔ استری دی عصمت بکدی ہے، عزت بکدی ہے، انہاں بازاراں دی مہما بہت وڈی ہوگی۔ اے نام ماتر کہلان والے کلب، اے تھیٹر، اور اس طرح دی عیاش دی دنیا، ویشیالے، سب عصمت فروشی دے اڈے، بک دیے عصمت استری دی۔ بازار دیچ ہن تھورا چار بکدا ہے، بازار دیچ وستواں نہیں۔ اگر کوئی نام دی شراب پی لوے، اس شراب کیویں بنے گی؟ گڑ کر گیان، دھیان کر موا، پہو بھاٹی تن دھارا، ربی بھے دی بھٹھی بنا، اودے ربی گیان دا گڑ پا، اودے ربی دھیان دا موا پا، موا ایک پھل، تے بھے دی بھٹھی منک سماج تو ڈردا ہے، منک قانون تو ڈردا ہے، منک پرماتما تو نہیں ڈردا۔ سنکوچ مئی برتی بنا دیندا ہے، قانون دا بھے، سماج دا بھے، بھی سماج دیاں نظراں نہیں نے تے ہن میں گناہ کراں، قانون دی پہنچ نہیں ہے تے ہن میں پاپ کراں، ہے تے پاپی، پر پاپ اتھے کرے گا جتھے تک قانون دی نگاہ نہیں پہنچ سکدی، ہے تے گناہگار، پر گناہ اتھے کرے گا جتھے سماج دیاں نظراں نہیں پہنچ سکدیاں۔ لیکن رب دا بھے اگر اے مندا ہے تو گناہ ہوے گا ہی نہیں،
पाप होवेगा ही नहीं। रब्बी भय ने पवित्र करके रख देना है, शुद्ध करके रख देना है। ये भय दी तू भट्ठी बना, एदे च पा ज्ञान दा गुड़, एदे च पा ध्यान दा मऊआ। अग केड़ी इस भट्ठी दे तले बालनी है। दो पुर जोर रसाई पाठी, पियो महारस भारी, काम क्रोध दोए किए जलेता, छूट गई संसारी। दो पुर जोड़, सुरत ते शब्द नु जोड़, ये दो पुड़ा नु जोड़ के बना चुल्ला, दो पुड़ा नु जोड़ के चुल्ला बनदा। सुरत ते शब्द नु कठा करे बना चुल्ला, इस दे ते रख भय दी भट्ठी है। पा ज्ञान दा गुड़ ध्यान दा मऊआ, थले बालन केड़ा डाणा है, काम क्रोध दोए किए जलेता, छूट गई संसारी। काम दा ईंधन क्रोध दा ईंधन ए थले बाल। जैसे जैसे तू ज्ञान दा गुड़ पांदा जाएगा, ध्यान दा मऊआ पांदा जाएगा, और जैसे जैसे ते तू सुरत ते शब्द नु इक करदा जाएगा, काम सड़दा जाएगा, क्रोध सड़दा जाएगा, आखिर ईंधन ही ते जलदा है। तो काम ईंधन है जलेगा, क्रोध ईंधन है जलेगा। काम क्रोध करके जिंदगी चल दिए, ईंधन करके जिंदगी चल दिए, अग करके ये अग खत्म होवेगी। क्योंकि ईंधन उतने चिर तक ईंधन है जो कारामद होवे, ईंधन उदों बर्बादी बन जाता है जब अग मकान नू लग जाए, दुकान नू लग जाए, साड़ के राख कर देवे। काम क्रोध दो किए जलेता, छूट गई संसारी। सड़ गया क्रोध, सड़ गया काम। वो जो ज्ञान दा गुड़ सी, वो जो ध्यान दा मऊआ सी, वो ऐसा पकया, उदे चो निकली शराब नाम दी, उदे चो निकली शराब प्रभु दे सिमरन दी। तो पुछिए कबीर, इस शराब बनानी किस तों सीखी, कौन सिखांदा है? इस तरह दे शब्द धन गुरु नानक देव जी महाराज, गुरु अर्जन देव जी महाराज ते भगत कबीर दे गुरु ग्रंथ साहब जी महाराज दे बहुत सारे ने। प्रगट प्रगास ज्ञान गुर गम्मत, सतगुर ते सुद पाई, दास कबीर तास मद माता, उचक न कब हो जाई। इस समझ गुरु तो लईए, और जिस दिन दी ये शराब पीती है, और बाकी शराब पीण नू जी नहीं करदा। राम दा रस आउंदिआं ही काम दा रस मिट जांदा है, राम दा रस आउंदिआं ही क्रोध खत्म हो जांदा है, राम दा रस आउंदिआं रोम रोम विचों लोभ निकल जांदा है, जीवन अमृतमयी हो जांदा है। और जिंदगी जद अमृतमयी हो गई है तो पहचान के बोल अमृतमयी हो जांदे ने, दृष्टि अमृतमयी हो जाती है। जहरीले बोल दसते ने जीवन जहर है, ये फिक्की दृष्टि दसती है, ये जहरीली निगाहां दसदियां ने जिंदगी जहर है। जहर नु अमृत बनाण दी जाच जे आ जाए भगत है, पर जे अमृत नु जहर बनाई जा रहे है तो फिर ये संसारी है, मूढ़ है, नादान है। कुदरत ने एक ऐसा नियम बनाया है, अमृत जहर बन सकती है और जहर भी अमृत बन सकता है। शायद इसे वास्ते डॉक्टर मोहम्मद इकबाल ने कह देता, जो जहर हला हल है, जो जहर हला हल है वही अमृत है नादां, मालूम नहीं तुझको अंदाज है पीने के। जे किधरे तेनु पीण दा ढंग आ जाए तो काम रस भी राम रस हो सकता है, जे तेनू पीण दा ढंग नहीं आया तो राम रस भी काम रस दे बदल सकता है, जहर भी अमृत हो सकती है, अमृत भी जहर हो सकता है अगर तेनू पीण दा ढंग नहीं आया। संखिया जहर है पर हकीम मार के उसनू कुश्ता बना देंदा है अमृत। अंगूरां दा रस अमृत है, गन्ने दा रस अमृत है, पर एक कलाल तरका के उसनू शराब बना देंदा है, कौड़ा बना देंदा है। मिठे नू कौड़ा कीता जा सकदा है, कौड़े नू मिठा कीता जा सकदा है, अमृत नू जहर बनाया जा सकदा है,
زہر نو امرت بنایا جا سکتا ہے جس نے زہر نو امرت بنا لیا سنت اور جنہیں امرت نو زہر بنا لیا دشٹ سنساری تو یہ دو طرح دی زندگی ملتی ہے جگت دے زہر مئی امرت مئی پر امرت بہت تھوڑا بہت تھوڑا بہت زیادہ ورلے نے جنہاں نے سنکھیے دا کشتہ بنایا ہوئے بہتے نے جنہاں نے انگور دی شراب بنا لی سنترے دی شراب بنا لی مٹھے گنے دے رس دی شراب بنا لی تھوڑے نے جنہاں نے زندگی نو مٹھاس نال بھر دیتا بہتے نے جنہاں نے کڑتن دے نال اپنے جیون نو غرق کر لیا بہت کوڑا کر لیا بہت کوڑا کر لیا تو دھن گرو نانک دیو جی مہاراج کہندے نے یگ دے پربھاؤ تو بچن واسطے کیونکہ یگ تے کلال ہے شراب سجا کے بیٹھا ہے تو یگ دے پربھاؤ تو بچن لئی اے پرخ تو ست سنگ کر ست دی وچار کر ست دا چنتن کر تاکہ یگ دے پربھاؤ تو بچ سکیں اس کلالی تو تیری جان چھڑ سکے اور تو او رس پیویں کہ جگت دے سارے رس پھکے پہ جان ویرتھ ہو جان اور اسے پرتھائیے ستگر نے پنکتی اچارن کیتی ہے بکھے بن پھیکا تیاگری سکھیے نام مہا رس پیو ایک ہی زہر تو پی رہی ہیں امرت بھی امرت بھی امرت بھی نام رس امرت ہے اور اس دی خوبی ہے انو پیندے آئیں ساری زہر شریر چو نکل دی ہے سارے پھکے رس شریر چو نکل دینے ستگر اے اوستہ ہر ایک دی بناوے